0: ورحمتہ اللہ وبرکاتہ.
1: السلام علیکم. مزید معلوماتی تعلیم و تربیت پر مبنی سیریز اور لیکچرز کے لیے سماعت فرماتے رہیے انسپائر ایف ایم.
2: کمنگ اپ نیکسٹ از بول کے لب آزاد ہیں تیرے وِد آزاد.
3: کنٹینیو لسننگ ٹو انسپائر ایف ایم. انسپائر ایف ایم.
4: Inspire FM, your radio station, positively inspiring the community.
5: Landlords, let us take away the hassle of letting your property. Our comprehensive services include tenant vetting, rent collection and service charges, maintenance and repairs. Ideal Properties has two branches and have been established over 20 years and have gained a wealth of knowledge and experience.
6: If you are thinking of selling or letting your property, then speak to a member of our knowledgeable team about a free no-obligation market appraisal.
5: We can also offer guaranteed rental income.
6: Contact us on either Luton 721110 or 696050. Ideal Properties. Service with a smile, whatever your needs.
7: Discord Pharmacy, your one-stop health and beauty pharmacy in Luton. Stockist of over 8,000 health and beauty products. At Biscott Pharmacy, we offer a range of services, including health advice and repeat prescriptions for collection and delivery to your home. We also offer a Hajj and Umrah vaccination. Come in and see us and ask about our stop smoking service. We're open 7 days a week till late, including bank holidays. Biscott Pharmacy, 157A Biscott Road, Luton. Call 457709.
8: 1 month, 32 nations, one trophy. The goals made determine victory or loss. But when the 90 minutes are up, that's when the real battle begins. Welcome to the Sportscast World Cup Special, your ultimate nightly debrief. Every night at 8 p.m, join Hasnain and Haroon as they break down every game, every goal, and every controversy. No filters, no safe answers, just raw debate from football's greatest stage. Who will fold under pressure? Who's booked their flight home? Who's lifting the trophy? The world is watching. The debate is here.
9: Bollywood drama meets Hollywood glamour at Hero Saab, Leighton Buzzard's unique cinematic dining experience. At Hero Saab, we serve star-studded Indian classics, including sizzling street food, comforting curries, and so much more. Whether you're dining in at A5 Watling Street in Leighton Buzzard or ordering for collection or delivery, view the menu and book online at herosaab.co.uk or call 01525 643 929.
10: Can you imagine a child growing up without the love and protection of their parents? Over 39,000 children in Gaza have lost one or both parents in the most brutal circumstances, and many of them have permanent injuries. AGOSH UK, Al Khidmat Foundation, has launched its Gaza Orphan Care Programme. Sponsor an orphan in Gaza for £42 per month or at agoshuk.org.
11: Assalamu alaikum wa rahmatullahi wa barakatuh. This is I am Khalid. You are tuned in to the Rise and Shine show with Tariq. Keep it locked.
12: Does your car sound like this on the school run? Want to change that? Then tune in to the Rise and Shine show with Brother T. Sing along to awesome nasheeds, answer our puzzling riddles, and tell us what you think of our newest event. The Rise and Shine show, every weekday from 7 a.m. to 9 a.m.
13: From the studios of Inspire FM, the time is now midday.
14: بچپن سے سنتے آئے ہیں یہ نہیں کہنا وہ نہیں کرنا سوال نہیں پوچھنا, اور پھر اسی روش سے ہمارے ذہنی اور معاشرتی مسائل الجھتے چلے گئے. ہمارے مسائل ہمارے حالات سے نہیں ہمارے خیالات سے پیدا ہوتے ہیں, اور خیالات درست کیے جا سکتے ہیں. میں ہوں آزاد, اور اگر آپ بھی چاہتے ہیں کہ ہم سب آزاد ہو سکیں اپنے ہی پیدا کیے ہوئے مسائل سے, تو بات کیجیے, کیونکہ اب بول کے لب آزاد ہیں تیرے. Only on Inspire FM.
0: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap bol ke lab azad hain tere.
15: اسی طرح غفلت کا پردہ ہوتا ہے, اس طرح جہالت کا پردہ ہوتا ہے, اگنورنس کا. اور آپ سب نے چیزیں پڑھی ہیں, رشتوں میں آپ جب جاہل کا کام کر رہے ہوتے ہیں, آپ کو سامنے پتہ چل رہا ہوتا ہے یہ رشتہ کرمبل ڈاؤن کر رہا ہے, ٹوٹ رہا, آگے نہیں چلے گا, لیکن آپ کو نظر نہیں آ رہا ہوتا, بیکاز یہ سمپل سائنس ہے. آپ کو جب کوئی چیز اچھی لگتی ہے, جب کوئی انسان اچھا لگتا ہے, کوئی مرد, کوئی عورت, یا کوئی چیز اچھی لگتی ہے, تو آپ اور سیروٹونن اور ڈوپامین کا آپ کا لیول اتنا ہائی ہو جاتا ہے, اس میں سے آپ کو ریڈ فلیگز اور خرابی نظر آنا بند ہو جاتی ہے, اور آ بھی جائے تو آپ اس کو کور کر لیتے ہیں. حالانکہ وہ سب وہی ہوتا ہے, وہی بندہ ہوتا ہے, لیکن آپ خود اپنے آپ کو کون کر لیتے ہیں. ڈر انسان کو کون کر کے اس سے اس کی اصل ابلٹیز لے لیتا ہے, کیونکہ اگر وہ شیطان کیا کرتا ہے, کتاب میں لکھا ہوا ہے شیطان آپ کو ڈرا دیتا ہے دل میں وسوسے, واٹ اف, اگر ایسا نہ کرتا, شاید ایسا, یہ نہ ہو جائے, وہ نہ ہو جائے, اس سے آپ کے دماغ کی ساری قوت جو ہے, ورینگ جو میں آپ کی سارے جو پاورز ہیں وہ سلب کر لیتا ہے, ان کو اوور شیڈو کر لیتا ہے, اور اس کی جگہ تھنکنگ کرنے کے بجائے آپ ورینگ کرنے لگتے ہیں, اور آپ پہلے سے اتنے گھبرائے ہوئے, کمزور اور تھکے ہوئے ہوتے ہیں, ایگزاسٹڈ ہوتے ہیں, کہ آپ کو چیزیں نظر نہیں آتی ہیں. اصل آپریشن شروع ہوگا جب آپ اس سے باہر نکلیں گے. دیکھیں, جس دن آپ نے اپنے بیسک فائنینسز کور کر لی, تھوڑی سی چیزیں سیونگ میں ڈال دیں, کوئی چھوٹی موٹی انویسٹمنٹ کر لی, بس اس کے بعد آپ نے پیسے کے بارے میں نہیں سوچنا. جب آپ نے عزتیں, پیار, محبت, دوستیاں کر لیں, لوگوں کے ساتھ آپ نے ٹائم, انرجی, ایفرٹ کی انویسٹمنٹ کر لی, روز فاؤنڈیشن بنانے کے لیے بے وقوفی نہیں کرنی, وہ فاؤنڈیشن رکھ دیے, پھر لوگ آہستہ آہستہ آپ کے ساتھ ٹرینڈ ہو جائیں گے, پھر آپ ان چیزوں سے باہر نکل کر اگلی چیزوں کے بارے میں سوچیں, پھر کریئیٹ کرنے کے بارے میں سوچیں, گیونگ بیک کے بارے میں سوچیں, کسی چیز کو انجوائے کرنے کے بارے میں سوچیں, لائف کو ایز این ایکسپیرئنس کرنے کے بارے میں, اور ایز این ایکسپیریمنٹ کے طور پہ دیکھیں تو, اور گریٹفل ہو کر چیزوں کو کرنے کی کوشش کریں, بجائے اس کے کہ میرے بیسکس پورے, میرے جس دن بیسکس اپنے میں نے کور کر لی تھے, کہ میرا کتنا خرچہ ہے, میرے کتنے رشتے ہیں, میرا میں زندگی میں چاہتا کیا ہوں, یہ جب میں نے کر لیے, میں 30-35 سال کا تھا جب سب کور ہو گیا, اس کے بعد میں سوچنے کی کوالٹی امپروو کروں گا, میں ہیلتھ کی کوالٹی امپروو کروں گا, میں اپنی فزیکل جو ابلٹیز ہیں اس کی کوالٹی امپروو کروں گا, میں رشتے بنے بنائے اچھے رشتے کی کوالٹی امپروو کروں گا, اس پہ ٹائم لگاؤں گا, چیزیں کروں گا, ان کے لیے کچھ کروں گا, سب لوگوں کو ساتھ ساتھ انیبل کرنے کی کوشش کروں گا, کچھ کر کے دکھاؤں گا, کچھ انسپائر کروں گا, کچھ ان سے انسپریشن لوں گا. جب میں نے یہ کرنا شروع کیا تو ڈر آئے, میں سب سے دنیا میں, اپنے گھر میں, اپنے خاندان میں, اپنے اسکول میں, میں نے کسی کو بتایا نہیں, لیکن میں سب سے ڈرا ہوا بندہ تھا, سب سے ڈرتا تھا, میں دنیا سے ڈرتا تھا. میرا یہی ہائٹ تھی, میں کلاس میں کھڑا ہوتا تھا, میری ٹانگیں کانپ رہی ہوتی تھیں, میرے گلے میں گولا سا پھنسا ہوتا تھا, میں ان سبجیکٹس میں فرسٹ آتا تھا, تب بھی میں کانفیڈنٹ نہیں تھا. میں آرمی میں گیا, وہاں پر بھی لوگوں کو لگتا تھا میں ایسا ہوں, میں ویسا ہوں, میں اندر سے بہت ڈرا ہوا تھا, کیونکہ میں فزیکلی, مینٹلی, اسپرچولی ویک تھا, بہت نارمل لوگوں کی طرح نہیں تھا میرا سسٹم. تو اسی لیے مجھے ارد گرد جب کوئی نارمل نظر, مجھے سب کچھ ڈفرینٹ لگتا تھا, سب کچھ اپنے سے اچھا اور بڑا لگتا تھا, تو میں اس کے سامنے چھوٹا, ویک اور کمزور لگتا تھا, تو میں ڈر جاتا تھا. تو ڈر جانے سے, جیسے ہی میں نے اپنے ڈر پہ کام کیا, ہر قسم کے ڈر سے باہر نکلنے پہ کام کرنا پڑتا. ڈر سے نکلنے کے کیا طریقے ہیں؟ اپنے آپ پہ کام کرنا, اپنے فیتھ پہ کام کرنا, اپنے جو زندگی میں آپ نے ریزلٹس دیے ہیں ان کو یاد رکھنا, آپ کے بارے میں لوگوں نے جو کچھ آپ کو بولا ہوا ہے, آپ کے پیاروں نے, آپ کے دوستوں نے, یا جن چیزوں میں آپ کے اچیومنٹس ہیں لوگوں نے جو کہا ہوا ہے, اس کو یاد رکھنا, یہ سب ہر وقت یاد رکھنا. جب کوئی نقصان ہوتا ہے میرا, پیسے کا, ٹائم کا, انرجی کا, ایموشن کا, میں اس کے بے تھوڑا سا دکھی ہوتا ہوں, لیکن زیادہ یاد مجھے یہ رہتا ہے میرے پاس اور کتنے پیسے ہیں, ابھی کتنے ہیں میرے پاس, کیا میں سروائیو کر لوں گا, ہاں جی, خرچہ چل جائے گا, ہاں جی, سیونگ گزارے لائق ہے, ہاں جی, کیوں ٹینشن لینی ہے اس بات کی, آگے بڑھو. رشتے چلے گئے, کیا اس کے بغیر میں سروائیو کر لوں گا, ہاں جی, اور دوست ہیں, ہاں جی, معاملات ٹھیک ہیں کچھ اور, ہاں جی, ایک بزنس برباد ہو گیا, دوسرا کمزور ہو گیا, اور چھوٹے موٹے بزنسز ہیں, ہاں جی, بچا لیں گے, بچ جائے گا, آگے دیکھتے. سو اس طرح پلاننگ زندگی کیسے کرنی ہے, لوگوں نے صرف آپ کو بار بار بولیں گے, ڈونٹ پٹ آل یور ایگز ان ون باسکٹ, یو ہیو ٹو لٹرلی ڈو اٹ. اکنامکس کا بیسک اصول ہے, ہر بندہ آپ کو بتائے گا, لیکن پھر آپ دیکھیں گے دے آر پٹنگ آل دیئر ایگز ان ون باسکٹ. وائی؟ بیکاز وی آر ناٹ یوزنگ آر برین, बिकॉज वो दूसरा लगता है कि इसको नहीं दूंगा तो इसको हो जाएगा, इसको नहीं. हर बंदे ने जितना जितना कॉन्ट्रीब्यूट किया उस हिसाब से उसको देंगे. दोस्तों ने जितना किया है दोस्तों को देंगे, फैमिली को वो नहीं दूंगा. जो फैमिली ने किया उसमें से फैमिली को दूंगा. मेरी ज़िंदगी में मेरे मकसद में जो मेरे साथ चला है उस मकसद के ऊपर मैं उसको दूंगा, क्योंकि मैं देख रहा हूं, मैं सोच रहा हूं, मैं समझ रहा हूं, तो मैं दुनिया में छोटे मोटे अपनी ज्यूरिसडिक्शन के अंदर हिसाब करूंगा, जैसे जज करता है. वो गॉड नहीं है कि उसको सब पता हो, लेकिन फैक्ट्स, फिगर्स, विटनेसेस, एविडेंसेस को सामने रख के अपनी ज्यूरिसडिक्शन के अंदर वो फैसला करता है. मैं भी करूंगा, इतना हक हमको रब ने दिया, उसको भी दिया है, तो मुझे भी दिया है कि मैं अपने फैसले करूँ. इन्हीं फैसलों के ऊपर मेरी आखिरत जो है उसमें हिसाब किताब मेरे से होगा. तो इसको प्रैक्टिकली जी कर करके कोई बंदा अगर दिखा देगा तो बड़ा अच्छा हो जाएगा, वरना रियलिटी और जो हमारी बातें हैं वो मिल ही नहीं रही कहीं पे. तो इसलिए कोई किसी को सामने रख कर अपनी लाइफ ही नहीं बना पा रहा. वो समझते हैं ये सब ज़बानी कलामी है और ये ज़िंदगी है, भाई इसमें ऐसा ही होता है. तो ज़बानी कलामी और ज़िंदगी जब मिल जाएंगे, कन्वर्ज होंगे, तो ऑथेंटिसिटी निकलेगी. ऑथेंटिसिटी निकलेगी तो कुछ प्रोज एंड कॉन्स होंगे उसके अंदर, यू हैव टू एक्सेप्ट दैट. फिर खुद ब खुद चीज़ें आहिस्ता आहिस्ता बेहतर होती जाएंगी. मसल्स एक दिन में नहीं बनाना, आहिस्ता आहिस्ता मसल्स बनते हैं. इसी तरह सोच के मसल्स भी ऐसे ही बनते हैं, इसी तरह फाइनेंशियल मसल्स भी ऐसे ही बनते हैं, रिलेशनशिप्स के मसल भी ऐसे ही बनते हैं. तो रोज़ थोड़ा थोड़ा करना है, ये ध्यान देंगे आप तो चीज़ें आसान हो जाएंगी. आई होप मैंने जिस तरह भी एक्सप्लेन किया है या हो गया है मुझसे, इसमें से दिमाग की खिड़कियाँ और प्लानिंग सारी की सारी आपके दिमाग में उतर आई.
16: बहुत ज़्यादा सर जी, मैं like there was obviously too much information sometimes I feel like, but इससे जो मुझे अभी बात, मैंने अभी एक और बात महसूस की है. मैं पता नहीं क्यों मैं महसूस करने वाला बंदा ज़्यादा हूँ. तो जैसे पहले भी मैं शो पे आता था तो बात करता था आपसे, जब से आपने बात करी, जब हम किसी अपने से किसी को बेहतर देखते हैं तो मैं डर जाता था. आपसे मुझे ये डर नहीं था, लेकिन मुझे अपना अंदर जो दिखाई देता था ना वो मुझे अच्छा नहीं लगता था. बिकॉज यू हैव एवरीथिंग व्हाट आई वुड लाइक टू बी, व्हाट आई वांट टू बी एक्चुअली इंस्टेड ऑफ लाइक. और आज पहली दफा है कि मैं इतना खुल के, इतना विदाउट गेटिंग इमोशनल आई कैन से दैट कि मैंने आज अच्छी तरह से सुना.
15: इसका मतलब
16: पहले जब मैं सुनता भी था,
15: इसका मतलब पता है क्या है? स्ट्रेंथ जो हम आहिस्ता आहिस्ता जो स्ट्रेंथ हम ढूंढ रहे थे, मसल्स ने स्ट्रेंथ, क्योंकि आपने डर डर के भी जाके जिम थोड़ा थोड़ा कर करके उसके अंदर स्ट्रेंथ पैदा कर दी, तो भी आप अगला वेट उठाने के काबिल हो गए. ये अंदर से आपको पता नहीं लग रहा था, बट इसके ऊपर काम हो रहा था, आपके अंदर चीज़ें जा रही थी. कोई चीज़ ज़ाया नहीं होती है, तो वो जब आपके अंदर जा रही थी, आप सोचते थे, समझते थे, उसके साथ आप कनेक्टेड लेकिन नहीं रहते थे. अब कनेक्टेड, जब जब कनेक्टेड हो गए, आपको क्या लगता है रब ने क्यों ये कॉन्सेप्ट बनाया है इबादत का? बार बार कनेक्ट क्यों करना है? दिन में 5 दफ़ा क्यों करना है? दिन में 3 दफ़ा, 2 दफ़ा या 1 दफ़ा क्यों कनेक्ट करना है मुख्तलिफ? वो कनेक्शन इज़ वेरी इंपॉर्टेंट, बिकॉज सेल फोन को चार्जर में डालोगे तो चार्ज होगा, तो वो फुल कैपेसिटी पे ऑपरेट करेगा. फिर उस पर उस फोन को यूज़ करोगे, कॉल्स के लिए करोगे, डाटा डाउनलोड करने के लिए करोगे, इन्फॉर्मेशन के लिए करोगे, आसानी के लिए यूज़ करोगे, फिर 2 दिन जब ज़रूरत पड़ेगी तो कनेक्ट करोगे. और ये ही वो चीज़ें हैं, और रब नहीं चाहता कि आप परमानेंट कनेक्ट करके रहें. ये बात भी समझें आप, परमानेंट कर, अगर आप फ़ोन को परमानेंट हाई बैटरी पे लगाते रहोगे तो क्या हो जाएगा? उसकी बैटरी डाउन हो जाएगी. तो रब ने भी आपको इसलिए कहता है, समझें इस बात को, कि हर वक्त कनेक्शन उसके साथ लगाने के बजाय, दुनिया बहुत इंपॉर्टेंट है, दुनिया के हिसाब किताब से आपका कनेक्शन हो रहा होगा. तो इसीलिए कहता है जब दुनिया के काम कर लो, जब अपनी रिस्पॉन्सिबिलिटीज, ड्यूटीज, जो भी मामले आते हैं वो कर लो, तो फिर शाम को, रात के अंधेरे में, दिन को किसी वक्त कनेक्ट करो और अपने अपनी इबादत में लग जाओ. क्या होगा उससे? आप फ्यूल्ड हो जाए, रीफ्यूल्ड हो जाएंगे दोबारा, और फिर आपको दुनिया के काम करने, हर वक्त यही काम नहीं करते रहना. एक साहबी थे बहुत बड़े, वो हर वक्त इतनी इबादत करते थे, बीमार रहने लग गए, घर के हुकूक नहीं पूरे हो रहे थे, चीज़ें नहीं हो रही थी, तो उनको बुला के मना किया गया कि ये आप इस ये नहीं कर सकते, परमानेंट ये काम नहीं कर सकते आप, ये बीच में करने की चीज़ें हैं. और फिर दुनिया के काम میں یہ چیزیں اپلائی کر کے آپ کرتے رہیں گے جی عبادات, اس سے کیا ہوگا, آپ نے وہ عبادت آپ کے کام میں نظر نہیں آ رہی, رشتوں میں نظر نہیں آ رہی, آپ کے بزنس میں نظر نہیں آ رہی, آپ کی ہینڈنگ ٹیکنگ ڈیلنگ میں نظر نہیں آ رہی, تو اپلائی کب کرو گے؟ تو لے کر اپلائی کرنا, کنیکٹ کرنا, پھر اپلائی کرنا, پھر واپس آ کے کنیکٹ کرنا, یہ سارا کام ہے. اور اسی پروسیس کے اندر جو کنسسٹنٹ رہے گا اس کے نمبر, جیسے اس کی فزیک بنتی ہے جم جانے سے, جو پرماننٹ جاتا رہتا ہے, جو نہیں جاتے ان کی اس حساب سے فزیک بنتی ہے, جو کبھی نہیں جاتے ان کی اس حساب سے فزیک بنتی ہے یا بگڑتی ہے. تو ایکچوئل میں چیزیں بہت سمپل ہیں, بتانے والوں نے, بنانے والوں نے, اور یا جس نے کر کے دکھانا تھا اس نے اپنے زمانے میں تو کر کے دکھا دیا, لیکن اس کے بعد کے زمانوں میں وہ ایک دیو مالائی کہانی بن گئی, ایک لارجر دین لائف سٹوری بن گئی بس, اور سب ان کو باو ڈاؤن تو کر رہے ہیں لیکن کچھ سیکھ کر تھوڑا سا بھی اپلائی کرنے کی کوشش نہیں کر رہا. یہ صرف کرنے ہوگا, یہ جب کرنے لگیں گے چیزوں کو نا ڈھیلا, میں آپ صرف وہ کہتا ہوں ڈھیلا چھوڑ بھائی, ابھی آپ نے تھوڑی دیر پہلے ڈھیلا چھوڑا, ڈھیلا. اور یہ کہ کبھی کبھی اکثر لوگ کہتے ہیں کہ یہ بہت زیادہ ہو جاتا ہے, کچھ بھی زیادہ نہیں ہوتا, تھوڑی دیر کے بعد آپ کو لگنے لگ جاتا ہے کہ یہ بہت ہو گیا. آپ نے یہ دماغ سے چھوڑنا ہی, مطلب نکال دینا ہے کہ جتنا بھی آ رہا ہے میں لے سکتا ہوں, میں دیکھ سکتا ہوں, میں سن سکتا ہوں, میں سمجھ سکتا ہوں, کوئی میرا دماغ رب نے اسی لیے پیدا کیا, میں احساس کر سکتا ہوں کہ کچھ ہو رہا ہے, کچھ چینجز آ رہی ہیں, کچھ ریزلٹس آئیں گے, میں اس پہ کام کروں گا. اور کوئی جلدی, میں نے کبھی کہا ہے آپ کو کچھ جلدی کرے, میں اتنا سلو پروسیس کرنے والا آدمی ہوں, میں کہتا ہوں جم جانا ہے نا صرف ٹریک سوٹ خرید لو, دس از آلسو گوئنگ ٹو دا جم, دی ایفرٹ دیٹ یو ہیو ڈن گوئنگ ٹو ورڈ دا جم, اکوپمنٹ خرید لیا جو بھی آپ کو چاہیے, آپ جا کے جم میں بیٹھ کے ہو صرف, پھر شرمندگی سے دوسروں کی دیکھا دیکھی, کیونکہ چلے گئے ہو, کام ہو گیا, ایک بہت بڑا کام ہو گیا, پھر آگے کرو گے, پھر اس کے بعد دوسروں کو دیکھ کے کرو گے, آہستہ آہستہ چلو گے, خود بخود آہستہ آہستہ امنگ پیدا ہوگی, دوستی ہوگی, تعلق ہوگا, معاملات بنیں گے سلولی اینڈ گریجولی. جو کہتے ہیں جی پارٹنر نہیں ملتا, وہیں سے مل جاتا ہے. اکثر لوگ کہتے ہیں جی مجھے ٹینگو کرنے کا بہت شوق ہے, یا لمباڈا کرنے کا, یا فلاں کرنے کا بہت شوق ہے, میرے ساتھ تو کوئی کھیلتا ہی نہیں. آپ اس جگہ جاؤ جہاں یہ سب ہوتا ہے, لوگ خود آپ سے آ کے کہہ رہے ہوں گے کہ میرے ساتھ ڈھانڈیاں کھیلیں, پھر آپ کی مرضی کھیلیں نہ کھیلیں, ٹھیک ہے, پھر بہانے ہوں گے, اوئے ہو ڈھانڈیاں میری انگلی پہ لگ گئے, ارے بھائی کوئی بات نہیں, لگ جاتی ہوتی ہے کبھی کبھی, چھوٹی موٹی چیزیں ہوتی رہیں گی. سو اس طرح آپ نے خود کو ڈھیلا چھوڑ کے چانس دیں, آپ خود کو چانس دیں, لوگوں کی بات نہیں میں کر رہا, کسی اور کو چانس مت دیں, آپ خود کو چانس دیں, آپ اپنے ڈر سے بات کریں, تعلق رکھیں, تھوڑا تھوڑا آگے جائیں. ہمارا دوست ہے, اس کے ہم بزنس پہ, اس کے ہم فائنینسز پہ فرض کرو کام کرنا چاہ رہے ہیں, وہ اتنا اس نے ساری زندگی ایک ہی طریقے سے کام کیا, وہ ڈر کے اپنے فائنینسز ہی بہتر نہیں کرنا چاہتا, اور وہ اتنے سلو بیبی اسٹیپ لے رہا ہے کہ مطلب بندہ حیران ہو جائے, بٹ ہی از الاؤڈ ٹو ڈو دیٹ, یہ اس کا پروسیس ہے, اس کو اور بہت کچھ آتا ہے, کمال ہے وہ اپنی چیزوں میں, بٹ اس کام میں ایک دفعہ جب اس کو فائدہ ہوا, رزلٹ آیا, وہ پھر خود بخود کرتا رہے گا. تو کبھی کبھی ہاتھ پاؤں پکڑ کے ساتھ چلنا پڑتا ہے, باقی جس نے نہیں اڑنا اس نے نہیں اڑنا, اور کچھ عرصے کے بعد آپ نے اس کو چھوڑ کے کسی اور کو کے ساتھ اڑنا ہے, کیونکہ خود اڑنے والا صرف اڑنے کے لیے پیدا ہوا ہے, اس کا کمال اڑنے میں ہی نظر آئے گا, زمین پہ رینگنے میں اس کا کام نہیں ہے, وہ کسی اور کا کام. تو ڈر کس چیز کا, یہاں تک آ گئے ہیں, یہاں تک آ گئے ہیں, کئی دفعہ ہمیں لگتا ہے ہم اس قابل نہیں تھے, آ گئے ہیں, کوئی ہمیں لے آیا ہے, اب آگے اس سے بھی بہتر لے کے جائے گا. جس نے یہاں تک اتنا کچھ دے دیا, وہ کیسے مان جائیں کہ وہ آگے نہیں دے گا. تو ڈر, اور ایک دن ڈر کس بات کا, ایک دن مر جائیں گے, سب ہی مر جائیں گے, کچھ نقصان ہو جائے گا, سب کا ہوتا رہتا ہے, ہمارا بھی ہو جائے گا, رشتے ٹوٹ جاتے ہیں, سب کے ٹوٹتے ہیں, ہم کوئی ادھر ٹھیکہ لے کے آئے ہوئے ہیں, ہم اپنا کام کریں گے, ایفرٹ کریں گے, کوشش اچھی کرنے کی کوشش کریں گے, دل کو, دماغ کو, نیت کو ٹھیک رکھیں گے, چلتا ہے چلے, نہیں چلتا کوئی بات نہیں, اس سے ہم سیکھیں گے, بیسکس کورڈ ہوں گے, آگے اس میں ہمیں ایکسپیرئنس ملے گا, اگلے لوگوں میں جو غلطیاں کی ہیں ہم نے وہ نہیں کریں گے, اگلے اگر غلط لوگ سلیکٹ کیے تھے وہ سلیکٹ نہیں کریں گے. ایکچوئل میں زندگی اسی لیے تھی, یہ پھر لوگوں نے اس کو بنا دیا, پجن ہو ایسی ہونی چاہیے, ویسی ہونی چاہیے, شادی ایسی ہوتی ہے فلاں, اور شادیاں اس کا لاسٹ نیم میرے ساتھ اچھا لگے گا, فلاں ہوگا, یہ ہوگا. ان نیچ پنوں سے باہر نکلیں گے تو انسان اپنی عظمت کو اوپر کی طرف, چیزوں کی طرف لے کے جائے گا, اور اتنا کچھ ہو جائے گا کہ ڈر کو, جو بندہ بلینئر ہوتا ہے اس کا آپ کو لگتا ہے ملین کا نقصان ہو جائے تو وہ ڈر جاتا ہے, نہیں, عام بندے کا ملین کا ہو, جس کے پاس ایک ہی ملین ہو تو اس کی روح فنا ہو جاتی ہے, ٹرو. तो
16: जी मुझे ना सर इसे एक बात याद है, आखिरी बात करूंगा, मुझे मरने का डर पहले भी नहीं था, लेकिन आपने जब समझाया ना कि रिस्पॉन्सिबिलिटी के रिस्पॉन्सिबिलिटी पूरी करने के बाद
15: मरे
16: आप वो हाँ जी तो मैंने अभी क्या किया कि मुझे अभी भी नहीं है खौफ, लेकिन मैंने क्या किया थोड़ा रिस्पॉन्सिबिलिटी का जब वजन आया तो मैंने क्या किया अपना जो फाइनेंसिस ठीक करके, जैसे मेरा घर था, घर मैंने बीवी और बच्चों के नाम कर दिया, जो मेरी सेविंग्स है उसको मैंने जो उनके नाम कर दिया, अगर मुझे कुछ हो दे आर सेट, तो उनको ये कागजी चक्करों में ना पड़ना पड़े।
15: हाँ जी।
16: तो मरने का मुझे कभी भी खौफ नहीं रहा, जीने का खौफ हो रहा है।
15: हाँ, ये जो है ना असल में जीने ही के लिए तो पैदा हो रहे थे, तो उसका क्यों खौफ हो रहा है? मुझे डर जो है ना मौत का नहीं है, जिए बगैर मर जाने का है, समझ रहे हो? कि जिस काम के लिए मैं पैदा हुआ था, जिस काम के लिए मुझे क्रिएट किया गया था, उसी को करने से मैं गुरेजा हूं, उसी को करने से मैं डरा हुआ हूं, ये मुझको नहीं करना। और ये जितना आपने दूसरों के नाम पे जो कुछ भी कर रहे हैं, ये चीजें आपको डर से दूर कर रही हैं, आप दूसरों के लिए आसानियां पैदा कर रहे हैं। मैं अपनी जिंदगी में जिसको जो करना था बताना था बता चुका, जिसको जो देना था दे चुका, फैमिली में भी, दोस्तों में भी, और बाकी जो कुछ छोटी सी एक तो चीज़ें रह गई हैं वो किसको एग्जैक्टली पता है उसको कैसे होने, और वो हो भी जाएगी, क्योंकि कभी कभी ये प्रोसेस लंबे हो जाते हैं। तो इससे इसका मतलब ये है कि आप अपनी ड्यूटी भी कर रहे हैं, और आप इस बात से कि उस करने के बाद मेरे साथ कौन क्या करेगा के डर से भी बाहर निकल आए। सो आप बहुत ऊपर स्टेप्स बहुत ठीक ठीक जा रहे हैं, इसी तरह आहिस्ता आहिस्ता चीज़ें खुद ब खुद होती चली जा रही। और आपको सिंपल ये समझना है कि मुझे एफर्टलेस ई से जैसे मैं जॉब करता हूँ वैसे ही मुझे कम्युनिकेट करना है, वैसे ही मुझे रिश्ते बनाने हैं, मुझे बस ये इसके पीछे की एफर्ट करते रहना है, और आई जस्ट हैव टू मेक इट सीम लाइक एफर्टलेस।
16: जी सर।
15: और इसके लिए हमने जो आज़ाद थॉट बनाई थी, इफ ओनली यू न्यू हाउ मच एफर्ट इज रिक्वायर्ड टू मेक समथिंग सीम एफर्टलेस, ठीक है, उसके पीछे बड़ा काम करना पड़ता है, आप वही काम कर रहे हो। तो काम करने वाला बंदा काम से नहीं डरता घबराता होता, और खुद पे काम करना जिसका इतना फायदा है, और रब पे हम ही हमसे ही काम करवाता रहता है। एक्चुअली ये सारी इबादत हम पे काम हो रहा है, हमारी सोच पे काम हो रहा है, हमारे जिस्म पे काम हो रहा है, हाँ, और रिश्तों में भी हमें बताया गया कि रिश्ते होने चाहिए, उसमें भी आप काम ही कर रहे होते हैं, ये सब काम ही है। लेकिन काम रहकर काम करना ये असल काम है, समझे? काम रहकर काम पे लगना और काम को कंप्लीट करने की कोशिश करते रहना, ये असल काम है। इसका वीडियो बनना चाहिए था, ये दोबारा नहीं आएगा। कभी कभी तो हम कोई लाइन क्रिएट करते हैं, ठीक है, तो ये याद करा,
16: ये निशाने पे लगी है सर जी।
15: हाँ, ये अगर ये समझ गए ना हम कि ये कैसे होना है, और जितने लोगों को मैं गुस्सा करता हूँ, नाराज होता हूँ, सख्ती करता हूँ, वो सिर्फ मेरी वो जो काम होने से जो मुझे दूर करते हैं ना, इरिटेट करके या गुस्सा चढ़ा के या नाराज होकर, मैं उस बैलेंस से मुझे बाहर जब निकालते हैं तो मैं गुस्सा करता हूँ कि मुझे बैलेंस से ना निकालो, मैं बड़ी मुश्किल से बैलेंस के अंदर रहना चाहता हूँ, ताकि यही बैलेंस में रहूँ मैं, और मुझे मसले बताएं, परेशानियाँ तकलीफ़ें बताएं, मैं आपको सिर्फ बताता जाऊँ और साथ साथ हल करते जाऊँ और आगे
16: बढ़े,
15: ठीक है।
16: थैंक यू सर,
15: सो ग्रेटफुल ब्रदर, थैंक यू वेरी मच। और जनाब आप सुन रहे थे हीरा सिंह जी को हमारे साथ, और कर रहे थे इन्जॉय और रिलेट कर रहे थे बहुत सारी बातों से इनकी, और आहिस्ता आहिस्ता देखिए कैसे कैसे लोग कमाल कर रहे हैं जी, मेहरबान। नंबर है स्टूडियो का 9725019390। आप लोग इतने हमतन गोश होके यू आर ऑल ईयर्स लिसनिंग टू हीरा सिंह जी और उनकी प्यार भरी मज़े मज़े की बातें। रेडियो आज़ाद ऑन द एयर
17: जी। अस्सलाम वालेकुम आजाद जी।
15: जी वालेकुम अस्सलाम। बूथ चार्ट बनाने आई हैं आप, हैं जी?
17: हाँ जी, बूथे मिलेंगे ना सारे फिर इकट्ठे।
15: जी जी जी।
17: या मैं सुन रही हूँ शुरू से एक्चुअली।
15: अच्छा अच्छा।
17: एंड इट्स अ वंडरफुल यू नो शो, नॉलेज बहुत ज्यादा यू नो, और मुझे कई क्वेश्चंस बीच में आए, कई वो हुआ, क्योंकि हीरा सिंह ने आई थिंक ही हेल्प्ड एवरीबॉडी एल्स आल्सो asking all those things also, जो है ना। तो मैं ये सोच रही थी कि हम जिंदगी में बहुत लेट सोचते हैं, क्योंकि हम अपने आप को डाउट करते रहते हैं। वाई दैट यू नो, क्योंकि हमारी तरबियत ऐसी हुई है, या हमारे में कूट कूट के ये डाला गया है कि तुम अपने आप को डाउट करते रहो, अपने ऊपर कॉन्फिडेंट ना करो, तुम अपने यू नो यही तो. लेकिन जब लेटर एज में वो सारी चीजें वो होती हैं तो देन यू आर लाइक यस मुझे ये फीलिंग थी, मुझे ये कर लेना चाहिए था
15: जी.
17: लेकिन आई डिड नॉट डू दैट एंड देन यू पे फॉर इट इन योर लेटर एज.
15: देखिए जो हमारे बुजुर्ग थे ना, दे डिड नॉट नो मच. ठीक है, ह्यूमन बींग्स के बारे में, साइकोलॉजी के बारे में, चाइल्ड की डेवलपमेंट के बारे में, क्रिएटिंग एन एनवायरनमेंट के बारे में, उस एनवायरनमेंट के अंदर बड़े होने वाली बहुत सारे लोग, उन्होंने जानबूझ के नहीं किया. उन्होंने बहुत सारे ऐसे चरके और बहुत सारी ऐसी गलतियां हो गई उनसे, क्योंकि सिर्फ पेरेंट्स की बात नहीं है, सोसाइटी पूरी की पूरी इवॉल्व कर रही थी.
17: सोसाइटी की बात है, हाँ जी, मैं सिर्फ पेरेंट्स की बात नहीं कर रही हूँ, हमारे इर्द गिर्द भी सारे जो लोग थे उन्होंने भी हमें यही फीलिंग दी
15: जी. असल में ना प्रोडक्ट जो है ना, पेरेंट्स भी उस जमाने के, जो हमारे पेरेंट्स जिस जमाने में थे वो भी सोसाइटी की सोच के प्रोडक्ट थे. ठीक है, अब दुख की बात ये है कि जो अगली जो पीढ़ी आई है, जिसमें पुराने ज़माने में बहुत सारी चीज़ें हमारे पास नहीं थी, इस तरह इन्फॉर्मेशन नहीं थी, इस तरह वीडियोज़ नहीं थे, इस तरह इल्म इतना आम नहीं था, इस तरह जो चाइल्ड साइकोलॉजी, इस तरह साइकोलॉजिस्ट यू नो साइकियाट्रिस्ट उधर कोई जाते थे तो लोग समझते हैं पगले हैं, हालांकि हर बंदे को होना चाहिए. अब इतना कुछ बदल गया है कि इस ज़माने में ये सब कुछ होने के बावजूद मैं जब अपने हम उम्र जो लोग हैं या जो हमसे बड़े हैं वो इस ज़माने में रहते हैं, हर वक्त फ़ोन पे रहते हैं, फेसबुक पे रहते हैं, इंस्टाग्राम पे रहते हैं, यूट्यूब पे रहते हैं, नई इन्फॉर्मेशन सारी उनको मिल रही है, चेंजेस उन्होंने अपने ज़माने की देख रही हैं. दुख की बात यह है वो उनसे भी बुरे हालात हैं उनके.
17: हाँ जी, नहीं बेस्ट इसी वही है ना चीज़ के हम फिर उसको यूज़ कैसे करते हैं. बिकॉज जिस तरह मैं अपने बेटे से कई दफ़ा बात करती थी, ही एम्पावर्ड मी अ लॉट रियली, एंड वो मुझे कहता है कि मॉम गूगल इज़ देयर, मॉम there is so much information, there are you know you can watch things on YouTube, you don't you have to just think out of your jo circle hai.
15: haan ji wo jo cycle jo hai na brain wave aur
17: cheezon ko bhi dekho.
15: haan ji
17: unhe bhi socho jo hai
15: asal mein na uske liye conscious effort karni padti. wo hum kyun nahi karte is tarah ki conscious effort karni padti, aur conscious effort ka matlab ye hai jo purani brain ke andar wiring ho gayi hai उसके खिलाफ हमको कुछ नई चीज करनी है, और वो वेरी डिसकंफर्टिंग होती है.
17: क्योंकि देखें पहले हमने लगाया हुआ, अगर एनिमल चैनल लगाया हुआ, प्लैनेट चैनल लगाया हुआ, तो जी वो मछलियां आ रही हैं, वो शेर आ रहे हैं, तो यू नो वी वर नॉट इवन पेइंग अटेंशन के व्हाट दे आर ट्राइंग टू कन्वे
15: जी.
17: अब मैं उसके साथ जब बैठ के देखती हूँ तो मैं उसे यही कहती हूँ, मैं कहती हूँ फारूक बेटा ये चीजें तो मैंने कभी सोचा भी नहीं था कि मुझे इन चीजों के बारे में इस तरह इन्फॉर्मेशन मिलेगी
15: जी. अब आप ये सोचें, जो कुछ आपने नहीं सोचा हुआ था ना, या जिन चीजों को आप नहीं जानती थी, उसकी वजह से आपकी वो जिंदगी बन गई जो बन गई. ठीक है
17: जी.
15: अब जब ये चीजें हम जानते हैं तो इससे हमारी एक नई जिंदगी बननी चाहिए और डिफरेंट बननी चाहिए, क्योंकि अब हम ये जानते हैं तो इसको अप्लाई भी करना है कहीं.
17: दैट्स करेक्ट. लेकिन आज ये डर कौन खत्म करेगा, वो जो है कि हम नया स्टेप लेने जब लेना चाहते हैं तो यू आर स्टिल अफ्रेड ऑफ अननोन.
15: मुझे ये बताएं, जब डॉक्टर के पास आप बीमार होते हैं, डॉक्टर के पास जाते हैं, डॉक्टर आपको दवाई देता है, तो दवाई कौन देता है आपको?
17: डॉक्टर देता है,
15: उसने दे दी, उसके बाद आपके पास दवाई घर में आ गई, अब दवाई कौन देता है आपको?
17: हम खुद लेते हैं.
15: डर भी हम खुद दूर करेंगे, ये भी हमारा ही मसला है. समझिए तो अब समझिए, एक्चुअल में मसले बहुत मुश्किल नहीं होते, ये बाहर से कुछ नहीं आना है, ये सब अंदर से, ये जो जो इंतज़ार कर रहे हैं मसाया का, आप ही अपनी ज़िंदगी के मसीह, वो उन्होंने आना है जब आना है, लेकिन घर के मसले उन्होंने हल नहीं करने, फाइनेंशियल मसले उन्होंने हल नहीं करने, फैमिली के मसले उन्होंने हल नहीं करने, बच्चे जो पेरेंट्स के साथ लड़ झगड़ और परेशान हो रहे हैं या कर रहे हैं, या माँ बाप उनको कर रहे हैं या वो उनको कर रहे हैं, ये सारे मसले ऐसे ही रहेंगे आपके. ये मसले सॉल्व करने का मसीहा पैदा हो चुका है और वो आप हैं, आप मर्द हैं, औरत हैं, बच्चे हैं, जो भी हैं, आप अपने जहन पे, अपने जिस्म पे, अपने रूप पे काम करना आपका हमारा काम है, दवाई लेना हमारा काम है, वरना बीमारी दिन ब दिन बढ़ती चली जाएगी, दर्द बढ़ता चला जाएगा.
2: और यहाँ आज के हमारे इस प्रोग्राम का इख्तिताम होता है जी. दिस इज आजाद साइनिंग ऑफ. यू कैन ऑल्सो लिसन टू आवर रेडियो स्टेशन एट www.radioazad.us. इसके अलावा अगर आप पोएम सुनना चाहते हैं, नज़में सुनना चाहते हैं, तो आप साउंड क्लाउड,
14: पे जा सकते हैं, मिक्स क्लाउड पे। स्पेशली बताना जरूरी है उन तमाम लोगों को जो शोज की रिकॉर्डिंग या अपने फेवरेट शोज की रिकॉर्डिंग सुनना चाहते हैं अपने टाइम के ऊपर, आप लोग मिक्स क्लाउड पे जाके रेडियो आजाद को सर्च कीजिए और हमारे शोज वहां पे आप उनकी रिकॉर्डिंग सुन सकते हैं। और ये तो आपको मालूम ही है कि जिन लोगों के पास आईफोन ऐप है, एंड्रॉयड है, ब्लैकबेरी है, स्मार्टफोन्स हैं, वो लोग हमें हमारे आईफोन ऐप के थ्रू सुन सकते हैं जो है रेडियो आजाद। तो हम याद रखिएगा जिंदगी तो फिर मिलेंगे, और सबसे इम्पोर्टेंट बात, लोगों के लिए आसानियां पैदा कीजिएगा, रब आपके लिए आसानी पैदा करेगा। खुदा हाफिज।
18: This program will continue after the break. Continue listening to Inspire FM.
19: Inspire FM.
20: Inspire 105.1 FM.
21: सूरज की किरणों से चमके सारा जहां, Inspire FM की लहरों से महके सारा समा, रहे आपके साथ यहां और वहां, शे रेडियो इंस्पायर एफएम है।
22: Graceland solicitors are committed to protecting your rights and fighting your corner to ensure you get the best possible results. Specialising in immigration matters, employment issues, family matters, personal injury, medical negligence, civil litigation and housing. Need help with your immigration problem? Greystone solicitors provide free immigration drop-in clinics every Friday. Call Greystone solicitors today on 01582 343 453 or visit us at 275 Dunstable Road, Luton, LU4 8BS and begin your journey towards justice today.
23: Are you ready to embark on a journey of purpose and impact? The East of England Ambulance Service is recruiting now. Are you seeking training and a new career, or looking for a challenge in development? Start your career for life with East. Apply now for roles in frontline emergency operations, control rooms, support services and non-emergency transport. Visit www.eastamb.nhs.uk and click Join the Team. Make a real difference. Join the East of England Ambulance Service and start your career for life.
24: Bismillah ar-Rahman ar-Rahim. On the authority of the son of Omar, may Allah be pleased with them both, who said, "The Messenger of Allah, may the blessings and peace of Allah be upon him, took me by the shoulder and said, 'Be in the world as though you were a stranger or a wayfarer.'" The son of Omar, may Allah be pleased with them both, used to say, "At evening, do not expect to live till morning, and at morning, do not expect to live till evening. Take from your health for your illness, and from your life for your death." It was related by Al-Bukhari.
25: What if one night could change a young person's life?
26: Join us on Friday the 17th of July from 6 to 9.30pm at the Grand Royal Banqueting Hall for the Luton Youth Awards 2026.
25: Let's recognise the very best young talent from across Luton with an unforgettable evening of awards, entertainment and community.
26: Get your tickets today on Eventbrite.
25: Celebrating the next generation.
26: Inspiring the generation after.
25: We'll see you there.
27: Are you looking for a guaranteed return on investment? With Wanuma's ongoing Sadaqa fund, your £1 a day turns into food for the hungry, water for the thirsty, and care for the orphans. We work in 20 countries, including Gaza, Yemen, Uganda, and more, a continuous charity, and 100% of your donation goes to those who need it most. Invest in this life for your akhirah at www.wanuma.org.uk.
28: होशियार रहें, कुछ लोगों ने फ्रॉड का एक नया तरीका अपना लिया है। वो आपके घरों पर इंस्पायर एफएम और दिगर चैरिटीज के नाम पर चंदा मांगने आते हैं। इनको कुछ भी देने से पहले इनका आईडी कार्ड या फिर इस चैरिटी से राब्ता करके तसल्ली कर लें कि कहीं आप गलत शख्स को रकम तो नहीं दे रहे। इंस्पायर एफएम कम्युनिटी अवेयरनेस मैसेज।

0: From the studios of Inspire FM, the time is now 12:30.
1: बचपन से सुनते आए हैं ये नहीं कहना वो नहीं करना सवाल नहीं पूछना और फिर इसी रविश से हमारे जहनी और माशरती मसाइल उलझते चले गए. हमारे मसाइल हमारे हालात से नहीं हमारे ख्यालात से पैदा होते हैं और ख्यालात दुरुस्त किए जा सकते हैं. मैं हूँ आज़ाद और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से तो बात कीजिए क्योंकि अब बोल के लब आज़ाद हैं तेरे. ओनली ऑन इंस्पायर FM.
2: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap bol ke lab azad hain tere.
3: Jo log apne pe kaam karte hain, unki emotional needs aahista aahista agar wo dhyan dein, to kam ho jati hain insaanon se. Aur self-recognition और self-actualization stage पे ये वाली जो emotional needs हैं ये different हो जाती हैं. ये इंसानों के बजाय मकसद से related हो जाती हैं, ये result से related हो जाती हैं. ये लेकिन हमें इस बात की समझ नहीं आती है क्योंकि हम लोग ये समझते हैं कि emotion का ताल्लुक सिर्फ हमारा इंसानों से है. बिल्कुल, जब आप रब के साथ connect करते हैं तो emotions नहीं आते, आपकी आंखों में आंसू नहीं आते, आप अपने आप को connected, grateful या ऐसा नहीं फील करते कि आज सारे काम कर लिए, जिस दिन आपकी इबादत पूरी हो जाती हैं तो वो भी इमोशनल कनेक्शन है रब के साथ. जब दर्द में याद आता है वो तो इमोशनल कनेक्शन है. जब आप उसको रिवर्ट बैक करते हैं, जब कोई परेशानी तकलीफ़ आ जाती है, जब सारे रास्ते बंद हो जाते हैं, आप कैसे उसके साथ इमोशनली कनेक्ट करते हैं, तो वो भी एक एनर्जी आप उधर भी दे रहे होते हैं. ठीक हो गया. और दूसरा, जब आप किसी मकसद पे होते हैं, उस मकसद में आपको तकलीफ़ होती है, कभी रोना आता है, कभी परेशानी आती है, कभी दुख के बावजूद आप उठ के खड़े होते हैं, कितनी इमोशनल एनर्जी आप यूज़ कर रहे हैं मकसद के लिए. लेकिन क्योंकि हमारा दिमाग काम नहीं करता, हमें लगता है ये इमोशंस हमें सिर्फ लोगों के साथ हमारे ताल्लुक में, रब के साथ ताल्लुक में भी इमोशंस है, अपने साथ ताल्लुक में. जैसे हीरा सिंह जी वाज टेलिंग अस अबाउट बीटिंग अप हिमसेल्फ, तो अपने साथ जो उनका इमोशनल कनेक्शन है, जब वो चीज़ मिसिंग होती है या बार बार उनको उस चीज़ की तकलीफ़ होती है, तो कितनी तकलीफ़ हो रही है और कितनी इमोशनल एनर्जी एग्जॉस्ट हो जाता है आदमी अपने साथ. तो अपने साथ भी आपकी इमोशनल टॉक चल रही होती है, रब के साथ भी आपका इमोशनल इंटरेक्शन चल रहा होता है. हम हर चीज़ जिनसे प्यार करते हैं, हम हर उस काम से जिससे प्यार करते हैं, हम अपना पैशन जिससे प्यार करते हैं, उसके साथ भी हमारा एक इमोशनल कनेक्शन बना होता है. इसीलिए जब वो छूटता है या निकलता है आपके हाथ से या उसमें नुकसान होता है तो आपको इतनी तकलीफ़ होती है. बट इंसान बेचारा, क्योंकि उसने दिमाग इस्तेमाल नहीं किया कभी, तो उसको लगता है इमोशन का सिर्फ एक मतलब है, मोहब्बत जिस इंसान से मैंने की उसने मेरे साथ क्या किया. माँ बाप के साथ अगर मेरा कुछ इमोशनल कनेक्शन है तो उससे मुझे कैसे मेरा इंटरेक्शन हुआ, ये वो आजकल क्या कर रहे हैं. बच्चे अगर हैं तो वो कैसे मेरा उनके साथ जो मेरा इमोशनल इंटरेक्शन है या जो रेसिप्रोकेशन ऑफ एनर्जी है या जो भी ट्रांसफ़र ऑफ एनर्जी है वो कैसे हो रहा है, तो हमको ये लगता है. इमोशनल जैसे लॉजिकल स्टेबिलिटी होती है, जैसे स्पिरिचुअल स्टेबिलिटी होती है, ऐसे इमोशनल स्टेबिलिटी भी होती है, ऐसे फिजिकल स्टेबिलिटी होती है. बिल्कुल इसी तरह इमोशनल स्टेबिलिटी भी होती है. जब आप इमोशनल स्टेबिलिटी को जब समझ जाते हैं, और ये कभी भी नहीं आती अगर आप इमोशनली इंटेलिजेंट ना हो. अभी जितनी मैंने आपको बातें बताई हैं ये किसी किताब में नहीं लिखी हुई हैं, ये किसी जगह पे आपको ये नहीं मिलेंगी. ये अपने साथ कनेक्ट करने से आपको पता चलेगा कि मेरा इमोशन कहाँ कहाँ इस्तेमाल हो रहा है और कहाँ कहाँ ड्रेन हो रहा है. जैसे फैक्ट्री में चीज़ें बनती हैं तो तमाम लोगों का उस प्रोडक्ट उस सर्विस पे ध्यान है जो मिल रही है, लेकिन उस पिलफ्रिज पे किसी का ध्यान नहीं है जो वेस्ट हो रहा है. उस वेस्ट को ठिकाने कैसे लगाना है, और उस वेस्ट से कहीं ऐसी केमिकल्स किसी ऐसी जगह तो नहीं जा रही जहाँ और लोगों को तकलीफ परेशानी हो रही है. तो ये सब समझना ज़िंदगी के लिए बहुत ज़रूरी है. इमोशंस और इमोशनल वेस्ट दोनों को हैंडल करना, जैसे आप खाना खाते हैं उससे एनर्जी लेते हैं, उसके बाद वेस्ट को ठिकाने लगाने का भी आपका अपना बंदोबस्त है. बिल्कुल इसी तरह इमोशंस भी बिल्कुल ऐसा ही रूह के अंदर जिस्म में जाते हैं और वो इस्तेमाल होते हैं, फिर उसका कुछ वेस्ट भी होता है और कुछ वो आपका काम करते हैं. माइटोकॉन्ड्रिया आपको जो एनर्जी चाहिए वो बना के उसको वो देते हैं, जो आप एनर्जेटिक फील करते हैं अपने अंदर, एनर्जी फूड से भी आती है, एनर्जी थॉट से भी आती है, एनर्जी रिश्तों से भी आती है, एनर्जी मकसद पे रहने से भी आती है, एनर्जी रब के साथ ताल्लुक से भी आती है, वो जो आपको चला के रखती है रोज़, वरना तो सुबह कोई उठे ही ना, दिल ही ना चाहे। कई लोग इतने निकम्मे होते हैं उनके लिए पैसे कमाने का दिल ही नहीं चाहता उनकी हरकतें देख के सच उनकी बेहुरमती चीज़ों को करने की देख के, उनका नाशुकरा और उनका बूथा देख के दिल ही नहीं चाहता।
4: ठीक है जी,
3: तो पुराने ज़माने में जब औरतें बेचारी थक जाती थी, इमोशनल हो जाती थी, और जब उनको लगता था वेव आती थी इमोशनल, और उनका जो भी काम उन्होंने किया वो इतनी एफर्ट किया उसकी रेसिप्रोकेशन नहीं मिलती थी, तो अपने मुंह पे ही थप्पड़ मार लिया करती थी। ठीक है, क्योंकि औलाद को या किसी और तक उनका हाथ पहुंचता नहीं था, तो वो कहती थी मैं कहाँ जाऊँ क्या करूँ, खुद अपना ही मुँह पीट लेते थे। तो बिल्कुल इसी तरह हम उसमें बड़ी एनर्जी ज़ाया होती है, अपने आप की तड़प, अपना ज़ाया होना, अपनी एफर्ट एनर्जी सब वेस्ट होना, सब मुझे अब समझ आता है। तब नहीं समझ आता था, कुछ समझ नहीं आता था, हम समझते पागल हो गया, अगला पगलों वाली हरकतें कर रहे, घबराहट हो, लेकिन वो ये सब कुछ अब दिखता है, सब समझ आता है ये कहाँ हो रहा है, कैसे हो रहा है। और जिसको नहीं समझ आ रहा ना, वो कभी भी उसका इमोशनल वेस्ट इतना होगा, वो इमोशन दे दे के थक जाएंगे, लेकिन कहीं से स्टॉपेज नहीं करेंगे कि रुक जाए ये और इसको किसी और जगह इस्तेमाल करें। जैसे पैसा, वी वेस्ट आर गुड मनी आफ्टर आर बैड मनी इन कोट्स, नहीं करना। उसके बजाय जो गुड मनी है, जो गुड इमोशन है, गुड चीज़ें, उस पर ध्यान करना है, और उसके बजाय रेसिप्रोकेशन आपको कितनी चाहिए इस पर आपने ध्यान देना है। जहाँ तक इंसानों के बीच में, क्योंकि वापस आके फिर हमारा सब कुछ छोड़ने, जितना मर्ज़ी मैं बता दूँ, पढ़ा दूँ, सिखा दूँ, समझा दूँ, करके दिखा दूँ, घूम फिर के आखिर में वही चीज़ आ जाएगी कि मेरा क्या, या मेरे ये जो दो चार रिश्ते हैं इसमें से जो मुझे चीज़ें इमोशनल कनेक्शन या इमोशनल रेसिप्रोकेशन मिल रही है या नहीं मिल रही है। तो उसमें आपको मैं बताऊँ, जब आपकी कोई नाकदरी करता है ना, तो गौर से सुनिएगा, जब आपको लगता है कि मेरी किसी ने कदर नहीं की, मेरे टाइम की, मेरे इमोशन की, मेरी यू नो एनर्जी की किसी ने कदर नहीं की, और बेकदरी जब होती है तो आपको इमोशनल टर्मोइल, इमोशनल किस्म की चोट लगती है, लेकिन आप उसमें आपका एक बहुत बड़ा कसूर है, कदर ना करवा सकना। क्यों नहीं कदर करवा सके आप, इसको सही करना, इसका एंगल एडजस्ट करना पड़ेगा। कैमरा है आपका बहुत आला क्वालिटी का, आगे आप महबूब की तस्वीर खींचना चाहते हैं कमाल किस्म की, लेकिन आउट ऑफ फोकस है, थोड़ी सी एक्साइटमेंट में फ़ोटो खींच के और सारे बाद में ख़राब कर दें, उसके बाद कहना कपड़े ज़ाया, टाइम ज़ाया, ये ज़ाया हो गया, फलां हो गया, ओह हो मैंने ये कर दिया। काम को सीखें कैमरे को, और उसके बाद उसके प्रॉपर लेंस को, दूर का, नज़दीक का, कौन सा लेंस, कैसे उसको फोकस करना है, ये जब तक नहीं सीखेंगे आपको रिजल्ट नहीं मिलेगा। बिल्कुल इसी तरह इमोशंस को भी आपने फोकस करना है, किसको क्या देना है, कितना देना है, ये जिस दिन आप सीख लेंगे उस दिन, क्योंकि जितना, और अगर आप बहुत देना चाहते हैं, बहुत दयालु हैं, आपको बहुत कीड़ा है अजमत का, ठीक है जी, तो आपने 5% जो दे रहा है उसको 10% देना है, 5% वाले को 100 नहीं देना, क्योंकि 100 की नाकदरी, नाशुक्री, फिर उसकी रिजेंटमेंट, फिर गुस्सा, फिर बिटरनेस, फिर इंसानियत ऐसी है, दुनिया ऐसी है, रोग ऐसे हैं, रब ऐसा है, ये सारा वहाँ से स्टेम आउट करता है। ये कीड़ा जिसको होता है ना इलॉजिकल होने का या स्टूपिड होने का, ये फिर आपकी जान लेके जाता है। स्टूपिडिटी जो है ना इग्नोरेंस से आती है, इंसान कभी स्टूपिड नहीं होता, आप रब को कभी ये नहीं कह सकते। बहुत सारे लोग कहते हैं मैं तो स्टूपिड हूँ, बिल्कुल स्टूपिड नहीं है आप, ये ऐसे आपको किसी ने कह दिया है, या आपने अपने दिमाग में कवर करने के लिए आप कहते हैं, ब्रेन भी स्टूपिड को बार बार कहता रहता है, तो वो भी समझते हैं हाँ जी ये स्टूपिड है, तो उसको आपको सबसे थका हुआ ऑप्शन देता है अपनी लाइफ का, ताकि आप स्टूपिड समझते हो खुद को, तो स्टूपिड ही रहो। ये रब के साथ मजाक है और बदतमीज़ी और बदतहजीबी है नेचर के साथ। आपको मोस्ट रिफाइंड इंस्ट्रूमेंट के तौर पर इंसान पैदा किया उसने, आप कहते हैं मैं स्टूपिड हूँ, मेरी तो हर चीज़, कैसे स्टूपिड हैं आप? ये स्टूपिडिटी है कि आपने चॉइस कर लिया कि मैं स्टूपिड हूँ। मैंने जिंदगी में, अपनी ज़िंदगी में हम जिन जिन लोगों को स्टूपिड समझते थे वो सारे हमसे आगे हैं, या वो खुद समझते थे या उनको लोग समझते थे। चॉइसेस स्टूपिड होती हैं इंसान की, चॉइस ऑफ वर्ड्स हमारी स्टूपिड होती हैं, चॉइस ऑफ रिलेशनशिप हमारे स्टूपिड होते हैं, चॉइस ऑफ एनवायरमेंट, चॉइस ऑफ जॉब्स हमारी स्टूपिड होती हैं। इंसान, आप स्टूपिड नहीं है, हमारी चॉइसेस स्टूपिड हैं, उसकी वजह से एक जिंदगी एक स्टूपिडिटी सी बन गई हमारी। तो इसमें आप रब के साथ इस तरह की बातें, रब कहता है वक्त को बुरा मत कहो, मैं वक्त हूं, ہم رب وقت کو کیسے کیسے لوگ بد دعائیں بدتمیزیاں گالیاں کرتے ہیں، وہ کہ ابن آدم مجھے اذیت دیتا ہے جب وہ وقت کو گالی دیتا ہے، تو وقت وہ ہے. تو بالکل اسی طرح اپنے آپ کو کوستے رہنا، آپ جو کچھ بھی کہتے ہیں نا خود کو، وہ آپ کے برین میں جا رہا ہے، آپ کا برین اس حساب سے آپ کو سرو کر رہا ہے. آپ نے کبھی دیکھا ہے آپ ایک ملازم کے سامنے نوکر ہے ہمارا دماغ، اس کو آپ کہتے رہتے ہیں، نوکر کو آپ کہتے رہتے ہیں میں سٹوپڈ ہوں، میں ڈم ہوں، میں فلاں. آپ چاہتے ہیں آپ نوکر آپ کی عزت کرے، آپ کو بیسٹ سروس دے، یا آپ کے ساتھ اس سے بھی آپ سمپتیز چاہتے ہیں، اور نوکر کو تو پتہ لگے میرا مالک کمال ہے، میرا جو لیڈر جو ہے وہ، اس کو عزت ملتی ہے، اس کو محبت ملتی ہے، وہ سرشاری میں. اور جس مالک کا میں نے یہ زندگی گزاری ہے اس لیے میں آپ کو بتا رہا ہوں، جو بھی لوگ آپ کے ساتھ زندگی میں ہوتے ہیں، جن کا لیڈر، جن کا باپ، جن کا بھائی، جن کی ماں، جن کی بیٹی کسی قابل ہوتے ہیں نا، اور وہ لوگ آپ کو سرو اگر کر رہے ہیں، اور ایون گھر کا ملازم بھی، اس گھر کا پرائم منسٹر کے گھر کے ملازم کی ٹور دیکھی آپ نے، صاحب کے بارے میں وہ بات کیسے کرتا ہے، صاحب سے وہ کیسے بات کرتا ہے، ارد گرد کے لوگ جب اس کے بارے میں بات کرتے ہیں تو وہ کیا کہتا ہے، وہ کتنا فخر کرتا ہے کہ میں فلاں پرائم منسٹر یا فلاں چیف منسٹر یا فلاں منسٹر یا فلاں ایکٹر یا فلاں آرٹسٹ یا فلاں بندے کے گھر پہ کام کرتا ہوں. اس کی بات ہی اور ہوتی ہے، وہ ملازموں میں بیٹھتا ہے، اس کی باڈی لینگویج ہی اور ہوتی ہے، ہی از بگر بیٹر اینڈ ایکسلنٹ دین ایوری ون ایلس اراؤنڈ ہم. سو یہ ہوتا، اور جب تک آپ اس پروڈکٹ، یہی چیز جب اگر آپ ملازم دیکھ رہے ہیں آپ تھکے ہوئے ہیں، آپ روتے رہتے ہیں، منہ بسورتے رہتے ہیں، آنکھوں میں آپ کے آنسو ہیں، کبھی اس کو گلا، کبھی اس کو شکوا فلاں، اس گھر کا ملازم بھی آپ کی دل سے عزت نہیں کرتا، وہ گزارے لائق کام کرے گا بگاڑ کر کے. بالکل اسی طرح آپ کا برین بھی، اگر آپ اس کو اس قسم کی باتیں کہتے رہیں گے، پیار سے کہنا، محبت سے کہنا، لاڈ سے کہنا، کسی کو کوئی چیز سکھاتے ہوئے کہنا، یہ ساری باتیں اور ہیں، ان کو آپ پرسنل نہیں لے سکتے، یہ سمجھنا ہے آپ کو زندگی میں. لیکن جو چیزیں آپ کے اوپر رسپانسبلٹیز ہیں، جو کام ہے، جو آپ چیزیں کرتے ہیں، اس سے پتہ چلتا ہے کہ آپ کتنے رسپانسبل ہیں، کتنے کمال ہیں، اور کس حد تک آپ جا سکتے ہیں. مہربان ہے، کوئی کرتے ہیں ان سے بات. ریڈیو آزاد، یو آن دی ایئر.
5: السلام علیکم آزاد.
3: وعلیکم السلام، کیسی ہیں؟
5: بالکل ٹھیک الحمدللہ.
3: یہ میں نے اکثر نوٹ کیا، جب میری آپ سے ملاقات ہو جاتی ہے اور جب آپ گال پہ لالیاں دیکھ لیتی ہیں تو اگلے دن آپ کال کرتی ہیں، یا جب ہم بچے سے لگتے ہیں اس کے علاوہ نہیں کال کرتی ہیں؟
5: ہاں نہیں کرتی ہوں، بالکل سنتی ہوں نا آپ کو.
3: کیا سنتی ہیں؟
5: بس آپ کا شو سنتی ہوں، کبھی سمجھ میں آتا، کبھی پکانے میں چلی جاتی ہوں، پھر دین آئی کم بیک، سو آئی مس کوائٹ اے بٹ.
3: آپ کو شو تو نہیں پکاتا نا؟
5: مجھے ہاں
3: شو تو نہیں پکاتا آپ کو؟
5: جی
3: شو تو نہیں پکاتا آپ کو؟
5: شو نہیں پکاتا، دماغ کبھی کبھی بہت الرٹ ہو جاتا، کبھی کبھی پھر وہ ہو جاتا، کنفیوز ہو جاتا کہ وہ ہو.
3: یہ اس لیے نا کہ 80 سال تک اگر کوئی بجا، یا 70 سال یا 60 سال تک جم نہ جائے، تو جب اس کے ہاتھ میں چھوٹے سے بھی ویٹ پکڑاؤں گا 5 پاؤنڈ کے، تو انہوں نے کہنا او خو یہ تو بہت پریشر ہے.
5: ہاں بالکل، 80 سال کے لوگوں کو اتنا وزن نہیں اٹھانا چاہیے نا، اگر وہ عادی نہیں ہے تو.
3: اگر وہ ہاں تو عادی ہونا چاہیے،
5: عادی نہیں ہے تو.
3: ہاں جی، اب عادی کو
5: جو کرتے ہوئے آئے ہیں ان کے لیے ٹھیک ہے. اچھا میں یہ بولی تھی، دنیا میں قسم قسم کے لوگ ہیں.
3: جی
5: ابھی آپ بات کر رہے تھے کہ بعض لوگ ایسے ہیں کہ، تو میں یہ کہہ رہی ہوں کہ بعض لوگ اتنا کام کرتے ہیں لیکن ان کو اپریسیشن نہیں ملتا، ان کو ریکگنیشن نہیں ملتا، بلکہ لوگ جو ہیں اس کو اور بھی اس کو رن ڈاؤن کرتے.
3: ٹھیک ہے،
5: تو کیوں ایسا ہوتا ہے؟ ایسے لوگوں کو کیسے ڈیل کرنا چاہیے کہ تم اگر پریز نہیں کرے تو کوئی بات نہیں، لیکن کسی کو گراؤ تو نہیں نا.
3: دو تین پوائنٹس میں اس پہ بات کرتا ہوں، ٹھیک ہے؟ ویلکم بیک ٹو دا شو. جناب پوائنٹ یہ تھا کہ جب لوگ کوئی ایفرٹ کرتے ہیں تو بجائے آپ ان کو اپریشیٹ کریں، آپ ان کے خلاف بات کرتے ہیں، یا ان کو آپ ڈی گریڈ کرتے ہیں، یا ان کی ایفرٹ کی آپ قدر نہیں کرتے، تو کم از کم اتنا تو نہ کریں. دیکھیں یہ اس کی دو ریزنز ہیں. ایک مسئلہ یہ ہے کہ جب ہم نے اپنے ذہن میں یہ سوچ لیا، غور سے سنیے گا اس بات کو، آپ کی زندگی بدل سکتی ہے یہ بات. جب تک آپ نے اپنے ذہن سے یہ بات نہیں نکالی کہ میں کام اس لیے کر رہا ہوں یا اس لیے کر رہی ہوں کہ مجھے اپریسیشن ملے، یہ غلط سوچنے کا طریقہ ہے. آپ کو ایک کام ملا ہوا ہے, یہ بہت بڑی بات. مجھے ایک جاب ملی ہوئی ہے. دیکھیں جب جاب نہیں ہوتی نا تو کوئی بندہ نہیں سوچتا میں جب جاب کروں گا تو مجھے اپریسیشن چاہیے ہوگی. اس کو جاب چاہیے ہوتی ہے, وہ مر رہا ہوتا ہے جاب کے لیے. اس کو کسی بندے نے شادی کرنی ہے نا, اس نے نہیں کہتا جب بیوی آئے گی تو مجھے ایسے کھلائے گی, ایسے پہنائے گی, ایسے فلاں کرے گی, میری فلاں کرے گی. وہ کہا بھائی میں نے شادی کرنی ہے کسی بھی طرح, سب کر رہے ہیں, میری رہ گئی ہے, لوگوں کی شکل میں اپنی نہیں دکھا پا رہا. اٹس آل اباؤٹ پیپل. ٹھیک ہے جی, اس وقت وہ کچھ نہیں سوچ رہا ہوتا, وہ بعد میں کہتا ہے دیکھ لیں گے, ڈیل کر لیں گے, ہو جائے گا. اور پھر ان سے کچھ نہ ڈیل ہوتا ہے نہ وہ دیکھ سکتے ہیں کسی چیز کو, نہ خود کو آئینے میں, نہ دوسروں کو, نہ رشتے کو. تو یہ سمجھنا ضروری ہے. سب سے پہلے میں نے یہ بات جب زندگی میں سیکھی کہ مجھے اپنا کام دل و جان سے کرنا ہے, اور اگر میں لوگوں سے اپریسیشن چاہوں گا نا تو لوگ کیونکہ میری طرح سوچتے نہیں ہیں, میری طرح کرتے نہیں ہیں, تو ان سے یہ ایکسپیکٹ کرنا کہ جب وہ میری طرح سوچتے ہی نہیں ہیں تو ان کو پتہ ہی نہیں میں کیا پروگرس, میں سروس کیا دے رہا ہوں آپ کو. تو ان کا یہ سوچنا کہ میں بہت اچھا کر رہا ہوں یا نہیں کر رہا, کیا فرق پڑتا ہے؟ جس کو پتہ ہے, دیکھیے میں سنگر ہوں نا, اگر میں کبھی بھی, عوام آپ کو داد دے رہی ہے, آگے بیٹھے ہوئے لوگ آپ کو داد دے رہے ہیں, آل آف دس از گڈ نائس, آپ اس کی ریسیپروکیشن میں اور اچھے سر لگائیں گے, وجہ تاری ہو جائے گا, کمال کر دیں گے. لیکن عام بندہ جس کو میوزک کی سر کی سمجھ نہیں ہے, وہ سارا دن بیٹھ کے میری تعریفیں کرتا رہے یا کئی لوگ کرتے رہیں, مجھے اس سے فرق نہیں پڑتا. جب تک ماسٹر جو اس کام کا ہے نا وہ میری تعریف نہیں کرے گا, اس کو پتا ہے میں کیا کر رہا ہوں, اس سے مجھے انکریجمنٹ بھی ملے گی, انسپریشن بھی ملے گی. عام آدمی تو ویسے ہی کہہ رہا ہوتا ہے آپ بڑا اچھا کام کرتے ہیں, آپ بڑے اچھے ہیں, وہاں کہتے ہیں جی آپ کا شو بہت اچھا ہے, کتنے بجاتے ہیں آج کل. ایسے بندے سے کیا آپ نے ایکسپیکٹ کرنا کہ آپ کیا کرتے ہیں کیا نہیں کرتے, یا اس کو فرق پڑ رہا ہے؟ آپ کو بھی آہستہ سے سمجھ آ جائے گی ان باتوں کی. یہ ہماری جو خواہش ہے نا, جب تک ہم اس خواہش سے باہر نہیں, آپ اس خواہش سے آزاد ہو جائیں. جس دن آپ اس خواہش سے آزاد ہو گئے, آپ کو اتنا اپریشیٹ کرنے والے ملیں گے کہ آپ اپریشیشن سے تھک جائیں گے. یہ اور آپ کہیں گے بھائی کوئی اور بات کرو, میں جانتا ہوں لوگوں کو میری زندگی میں ہوتا ہے, اس لیے میں آپ کو یہ ساری باتیں بتاتا ہوں. پہلے اپنے پہ کام کرنا ہے, پھر آئیں گے ان لوگوں کی طرف کہ جو آپ کو اپریشیٹ نہیں کرتے. جو لوگ اپریشیٹ, اب آتے ہیں دوسرے پوائنٹ کی طرف کہ جو لوگ اپریشیٹ نہیں کرتے. دیکھیں لوگ جو ہے نا, کم ظرف لوگ جو ہیں نا, دونوں لوگ گڑبڑ ہیں. ایک چاپلوس, جو آپ ڈیزرو نہیں کرتے اس کے بارے میں آپ کی تعریفیں کریں, وہ آپ کا لمٹ کر دیتے ہیں آپ کو. آپ کو لگتا ہے میں نے پرفارم کر لیا, بیسٹ کر لیا, ایکسیلنس میں آ گیا, مجھے اور کچھ نہیں کرنا, بس بہت ہو گیا. یہ 2-4% کے اوپر آپ کھڑے ہو جائیں گے اور کوئی کمال نہیں ہوگا, اور پھر آپ کہتے رہیں گے. اب جو کچھ دنوں کے بعد جب آپ کو اپریسیشن نہیں ملے گی, اکنالجمنٹ نہیں ملے گی, تو پھر آپ رونا دھونا شروع کر دیں گے. ٹھیک ہے. اور کچھ لوگ جو ہوتے ہیں وہ اتنا بڑھا چڑھا کے وہ بیان انہوں نے کر دیا, تو آپ اس میں فلیٹری میں آ گئے, اور خواہ مخواہ آپ کو لوگ کہتے رہتے ہیں, آپ کا لیول ادھر ہی رک جاتا ہے. کچھ لوگ اچھے سے اچھا آپ کام کرتے ہیں, وہ کہتے ہیں جی آپ نے نہیں اچھا کیا, برا کیا, اوائڈ کرتے ہیں. یہ لوگ انسیکیور ہوتے ہیں, ان کو یہ ڈر ہوتا ہے کہ کہیں جو چیز آپ دے رہے ہیں اس کے بدلے آپ کچھ مانگ نہ بیٹھیں, اس کے بدلے کہیں آپ کو اور کچھ نہ دینا پڑ جائے. یا وہ اتنے چھوٹی سوچ سمجھ کے لوگ ہوتے ہیں کہ ان کو نہیں پتا, اس اتنے کم عقل ہوتے ہیں, ان کو نہیں پتا کہ اگر کوئی عورت اچھا کھانا بناتی ہے اور اس کھانے کی آپ تعریف کر لیں گے تو وہ عورت اور اچھا کھانا بنائے گی, تو کون کھائے گا وہ کھانا؟ آپ ہی کھائیں گے, آپ ہی کے گھر میں اچھا ذائقہ بنے گا. بدبخت تو اتنا سا تو سمجھ جاؤ, کسی کی تعریف کر دینے سے اگر وہ خوش ہو کر وہ دوبارہ اس چیز کو بہتر کر دے, ہر وقت اگر وہ مانگتا ہے تو اس کو دماغ کا علاج کرنا چاہیے. لیکن کبھی کبھی یہ سب کرنا, کبھی کبھی تجدید چیزوں کی کرنا اس کو بار بار, یہ بڑی امپورٹنٹ چیز ہے. اور ساتھ اگر آپ نے کسی کو کچھ چیزوں میں ٹھیک بھی کرنا ہے تو اس کا بھی یہی طریقہ ہے کہ آپ ساتھ ساتھ ان کو ٹھیک کر لیں چیز کو, تو یہ بھی ہم ہی نے کرنا ہوتا ہے, لیکن ہم نہیں کرتے. تو ایسے کم ظرفوں سے اور پھر بھی اگر آپ نے سروس ان کو دینی ہے تو ضرور دیں, لیکن ان سے کچھ چاہیں نہیں. کبھی کبھی جب وہ دے دیں گے تو چاہیں تو اس دن, مطلب آج بادلوں میں سے چاند نکل آئے گا, تو کبھی کبھی ایسا ہو جائے گا. اب یہ جو دوسرے اگر لوگ آپ کو یہ تنگ کر رہے ہیں, وہ سروس آپ دینے جاتے ہیں اور وہ نہیں لیتے, اور اس میں سے کیڑے نے کہا, سروس کو بہتر کیا جا سکتا ہے, لیکن آہستہ آہستہ آپ پھر وہ سروس پرووائڈ نہیں کر پائیں گے. اسی لیے میں اپنی زندگی میں ہر آدمی کو وہ کام دیتا ہوں جو وہ کرنا چاہتا ہے, اور جو کہتا کچھ ہے اور کرتا کچھ ہے اس کے اوپر آئی فال ویری ہیوی آن دیٹ پرسن کہ بھائی آپ نے خود ہی کہا تھا, خود ہی آپ کر بھی نہیں سکتے ہو. تو جو کام آپ کا شوق ہے نا, بلکہ میں اس کو اس کی نیچر سے لائن کر لیتا ہوں. جو آدمی سوشل ہے اس کو سوشل ٹائپ کے کام دیں گے, باہر کے کام دیں گے, کمیونیکیشن جس کی اچھی ہے اس کو کمیونیکیشن کا کام دیں گے. جو آدمی اکیلے میں یا سکون میں یا علیحدہ سے رہتا ہے اس کو اس قسم کا کام دیں گے. جس آدمی کو میوزک یا فن کا شوق ہے, جس کو اسپورٹس کا شوق ہے, آپ کو اس قسم کا کام دیں گے تاکہ اس کو کرنے میں اس کو فٹی, ہر چیز کو سوچ سمجھ کے کرنا ہوتا ہے. جو لوگ تھکے ہوئے ہوتے ہیں یا کوئی کام نہیں کرتے, ان سے میں ڈفرینٹلی بات کرتا ہوں, ڈفرینٹلی ان کے ساتھ میرا بیہیویئر ہے. ان سے کام کرنے یا کروانے کا میرا ٹوٹلی اور طریقہ کار ہے. اور جو آدمی ایک دفعہ چیز کو کہنے پہ کر دیتا ہے, وہ میری زندگی کو اتنا آسان کر دیتا ہے کہ میں اس کے لیے ہر وقت سوچتا رہتا ہوں, اور میں ہر وقت اس کے لیے کچھ کرنا چاہتا ہوں, اور میں اس کو اور زیادہ دینا چاہتا ہوں کہ اس کا یہ حق بنتا ہے کہ مجھے ایفرٹ, میرا ٹائم نہیں ضائع کر رہا, میرا دماغ نہیں ضائع کر رہا, میری زندگی نہیں ضائع کر رہا, اور یہ خود سے کام کرتا ہے. پرو ایکٹیو جو اپروچ ہوتی ہے, اور اگر کوئی گڑبڑ ہوتا ہے تو بتا دیتا ہے. یہ اس چیز کی میری زندگی میں اتنی ویلیو ہے, اتنی ویلیو ہے کہ لوگ, کئی لوگوں کو سمجھ نہیں آتی میں ان سے کیوں اتنا ان کو ٹائم دیتا ہوں, کیوں ان سے لمبی بات کرتا ہوں, کیوں ان کے مسئلے حل کرتا رہتا ہوں. اس لیے کہ وہ جو سروس پرووائڈ کر رہے ہیں, جب وہ کام میری زندگی کو آسان کر رہے ہیں, اور پھر بھی ان کو میں وہ کام دیتا ہوں جو ان کی نیچر, اگر آپ کسی کی